0: दिए गए नंबरों पे।
1: इस्लामाबाद एंड अक्रॉस द पाकिस्तान जहां जहां तक आप FM 100 के साथ शिवाज टोन को सुन रहे हैं, आप तमाम लोगों को, साथियों को, आप सबको मेरी तरफ से अस्सलाम वालेकुम। शिवाज टोन एक ऐसा प्रोग्राम है जो कि आप इसको सुन रहे हैं और इससे बहुत से लोगों के बहुत से मामले हल हुए, पर्टिकुलरली वो लोग जो कि अपने आप को बेकार समझ चुके थे, जो ये समझते थे कि हमारी जिंदगी बस अब किसी काम जो भी नहीं रही, हम इस दुनिया में आए हैं शायद अपना बेकार वक्त जाया करने के लिए। कोई भी शख्स दुनिया में बेकार नहीं है, हर शख्स के जिम्मे कोई ना कोई जिम्मेदारी और काम मौजूद है। अगर एक मजदूर सुबह उठता है और वो ईंटें उठाता है, गहरा उठाता है, एक बिल्डिंग बनाता है, तो अगर वो ना होता तो बिल्डिंग कभी ना बन सकती, ये बड़े बड़े प्लाजे, ये बड़े बड़े घर, ये कभी ना बन सकते। इसका मतलब है कि जो मजदूर दुनिया में काम कर रहा है वो भी बेकार नहीं है। हर शख्स जो है वो हिम्मत के साथ आगे बढ़ता चला जा रहा है। शिवाज टोन के जरिए बहुत से लोगों ने अपने मामलात को बेहतर किया, चूंकि ये जैमस्टोन का प्रोग्राम है और आप जब अपना लकी स्टोन पहनते हैं तो आपका लकी स्टोन आपकी लाइफ को यूं चेंज करता है कि जैसे आपके साथ कोई और भी अटैच हुआ और उसने आपकी पावर को बढ़ा दिया, आपके अंदर पोटेंशियल को पैदा किया और आपको एक हिम्मत वाला, ताकत वाला, एक मजबूत डेयरिंग पर्सनैलिटी बना दिया। और इससे बिल्कुल ये ऐसा नहीं है कि अगर आप समझते हैं कि मेरे पास एजुकेशन नहीं है तो मैं तो बेकार हूं, ऐसा नहीं है। अगर एजुकेशन नहीं ले सके तो वक्त और हालात कुछ शायद हो सकते हैं आपके साथ ऐसे हों कि आप आगे ना बढ़ सके हो, लेकिन कोई ऐसी बात नहीं। अगर वक्त गुजर गया है तो वो एजुकेशन का वक्त गुजरा है, आपकी जिंदगी का वक्त नहीं गुजरा। आप अपनी जिंदगी के वक्त के साथ अगर ये समझ लें कि मैं दुनिया में आया हूं, कुछ ना कुछ तो करूंगा, तो क्या करेंगे? जैसे मजदूर बिल्डिंग बना रहा है, गारा उठा रहा है, ईंटें उठा रहा है, कुछ सुबह सुबह आप देखते होंगे कि लोग अखबार घरों में फेंकते हैं, वो भी काम कर रहे हैं। सुबह सुबह आप देखते हैं कि लोग दूध बेच रहे हैं, वो भी काम कर रहे हैं। इसका मतलब कि अगर उनके पास एजुकेशन नहीं तो वो क्या बेकार हैं? कोई शख्स बेकार नहीं है और बेकार कोई शख्स दुनिया में आता ही नहीं है, लोग आए ही कुछ ना कुछ करने के लिए। तो लिहाजा आगे बढ़े और आगे बढ़ने के लिए अपनी लाइफ को अगर चेंज करना चाह रहे हैं तो जैमस्टोन शिवाज स्टोन का जरूर पहने, ये वो जैमस्टोन है जो कि आपकी लाइफ को बदल देता है। आप भी हमारे साथ प्रोग्रामों में शामिल हैं और इसके साथ साथ आप जो है शिवाज स्टोन की फेसबुक को ज्वाइन करें, फेसबुक को ज्वाइन करें। फेसबुक क्या है? शिवाज स्टोन, SVAHJSTONE। आज हम गुफ्तगू करते हैं जैमस्टोन से रिलेटेड बहुत मशहूर, बहुत बड़ी पर्सनालिटी, इंटरनेशनल फेम मौलाना जलालुद्दीन रूमी। मौलाना रूमी एक ऐसी शख्सियत हैं, गुजरे हैं कि जिन्होंने बेहिसाब तरक्की की और मसनवी रूम जब उन्होंने लिखी तो कैसे लिखी। मौलाना रूमी का ताल्लुक टर्की से है और मौलाना रूमी तालीम याफ्ता थे, लेकिन कुछ ना कुछ करना चाहते थे और कुछ करने के लिए कुछ रास्ता ढूंढते थे और कुछ रास्ता ढूंढने के लिए कुछ सूझबूझ समझ नहीं आ पाती थी कि मैं क्या करूं, किस तरफ से चलूं, कैसे चलूं। आखिर मौलाना रूमी का गुजर एक ऐसी रूम्स की एक शॉप से हुआ जहां पे एक शख्स ये कहता फिर रहा था कि अपनी तकदीर बदलनी है तो अपना असली पत्थर पहने, अपने आप को बुलंदी पर ले जाना है तो अपना असली पत्थर पहने। मौलाना रूमी कुछ देर उसके पास रुक गए और रुकते हुए रोम के बाजार में उससे पूछा कि ये जैमस्टोन, ये एक पत्थर किस तरीके से काम करेगा। उसने भी वही कहा जो हम अपने प्रोग्राम में कहते आ रहे हैं कि एक जैमस्टोन ये वो पत्थर नहीं है जो रोड़ी पे है, ये वो पत्थर नहीं है जो सड़क बना रहा है, जो रोड पे है, ये एक खास माइंड से आ रहा है। मौलाना रूमी ने अपनी तकदीर को चेंज करने के लिए फिरोजा लिया और फिरोजे को राइट हैंड की रिंग फिंगर में पहना। जो ही मौलाना रूमी ने फिरोजे को पहना और पहनते ही उनको यूं फील होने लग पड़ा जैसे मेरे साथ कुछ और भी शामिल हो गया है, जैसे मेरे साथ कुछ ऐसी चीज भी आ गई है कि मेरे माइंड को फ्रेश किए चली जा रही है। इसी तरह मौलाना रूमी ने अपने लेफ्ट हैंड में मुरवरीद, एक पत्थर होता है मुरवरीद, मुरवरीद जैमस्टोन पहन लिया और मुरवरीद को राइट लेफ्ट हैंड की लिटिल फिंगर में पहना। इस तरह से मौलाना रूमी आगे बढ़ते चले गए और मुसलमानों में बहुत ऊंचा मकाम पाया। और मौलाना रूमी ने इस जैमस्टोन को पहनने के बाद, फिरोजा और मुरवरीद को पहनने के बाद तकरीबन 26,000 यानी 26,000 अशार पर मुश्तमिल उन्होंने मुसनवी रोम लिखी और उसको इस तरह से लिख दिया कि ये मुसनवी सदियों तक एक रहनुमा किताब की हैसियत से तमाम उलमा में पढ़ी जाने लगी, तमाम लोगों में पढ़ी जाने लगी। और 1258 ان متاتاریوں نے بغداد کو تباہ کیا اور عباسی سلطنت کا خاتمہ کر دیا تو انہوں نے مسلم دنیا پر اپنی ظالمانہ حکومت قائم کر دی. اس وقت مولانا رومی کے سٹون کریک ہو چکے, ان کا جو فیروزہ تھا اس پر بھی لائن آ گئی, اور جو انہوں نے مروارید پہنا تھا مروارید بالکل بلیک ہو گیا. اب مولانا رومی کو بالکل سمجھ نہ آ رہی تھی کیا ہوا, لیکن جب آپ کو خبر ملی کہ تاتاریوں نے تمام تک باہی مچا دی ہے تو آپ کو سمجھ آئی کہ یہ جو جیم سٹون ہے یہ مجھے اشارہ دے رہے تھے, اس سے آپ کا ہاتھ وزنی ہوتا تھا, بازو وزنی ہوتا تھا, کیونکہ یہ اپنا سٹون اپنا کلر چینج کر رہا تھا. ایسے نہیں ہوتا, وہ سٹون واقعی اپنا آپ دکھاتا ہے. مولانا رومی کو یقین اور بڑھتا چلا گیا, مولانا رومی نے ان سٹونز کو اتارا, چینج کیا, اور انہوں نے ایکوریٹ پہن لیا, انہوں نے لیپس پہن لیا, یوں سٹون پہنے, اور سٹون پہنتے پہنتے مولانا رومی کو احساس ہوا کہ دنیا میں کچھ کرنا ہے, لوگوں کو سیدھے راستے کی طرف لے کر چلنا ہے. اس وقت مولانا رومی کی عمر تقریباً 50 سال تھی. انہوں نے اپنی مثنوی کے ذریعے مسلمانوں کو روحانی اور اخلاقی سبق دیا اور انہیں اوپر اٹھانے لی. اسی کے ساتھ انہوں نے وقت کے مسائل میں بھی مسلمانوں کی رہنمائی دی. انہوں نے اپنی حقائق اور تمثیل کی زبان میں مسلمانوں کو بتایا کہ ان حالات میں مسلمانوں کو کیا کرنا چاہیے اور کیا نہیں کرنا چاہیے. اس سلسلے میں ایک وہ سبق دیتے رہے اور اپنے جیم سٹون کو ہر روز دیکھتے رہے, جوں جوں جیم سٹون آپ کے چمکتے رہے مولانا رومی بھی دنیا میں چمکتے رہے. اور ترکی میں بڑا ان کا مقام ہے, اور یہاں بھی بلکہ تمام دنیا میں مولانا رومی کو بہت عزت ہے اور مولانا رومی کی مثنوی کو پڑھا جاتا ہے. مولانا رومی نے بہت ترکیب کی اپنے جیم سٹون کے ذریعے. مولانا رومی نے مسلمانوں کو حکیمانہ تدبیر کی طرف رہنمائی دی, انہوں نے موت کے بجائے زندگی کا طریقہ بتایا. ان کی بتائی ہوئی حکیمانہ تدبیر میں مسلمانوں کی ابتدا چھوٹا بننا پڑتا ہے, مگر آخر مرحلے میں پہنچ کر وہ بڑائی اور فتح کو بلند مقام کو پا لیتا ہے. اس طرح مولانا رومی جیم سٹون پر ایک تحقیق کر چکے کہ واقعی یہ جو جیم سٹون ہے, یہ جو اصلی جیم سٹون ہے جن کی مائنز ہیں, جو پہاڑوں میں پائے جاتے ہیں, تمام موسمز کے ساتھ ان کی پرورش ہوتی ہے, بارش کے پانی ان کو پہنچتا ہے, تو یہ جیم سٹون واقعی انسان کو آگے بڑھنے کے لیے ہیلپ کے طور پر, مدد کے طور پر آگے بڑھتے ہیں. مولانا رومی کی یہ نصیحت حال کے بھی اتنی ہی کارآمد ہے جتنی وہ ماضی کے لیے کارآمد ہے. مولانا رومی نے ان جیم سٹون کے ذریعے اپنی مثنوی کو دنیا میں پھیلا دیا, اور تمام تاتاریوں نے جنہوں نے حملے کیے تھے وہ تاتاری ختم ہوتے چلے گئے, لیکن مولانا رومی کی مثنوی بلند سے بلند مقام حاصل کرتے چلے گئی. تو کیوں نہ ہم اتنے بڑے بزرگ ہستیوں کو سنتے ہیں کہ کس طرح سے انہوں نے اپنے معاملات کو چینج کیا, تو کیوں نہ ہم بھی اپنا اصلی جیم سٹون لیں. اور سیوا سٹون تو آپ کے لیے انتظار میں ہے کہ اپنا اصلی جیم سٹون پہنے اور اپنے راستوں کو بہتری کی طرف لے کر جائیں.
0: سیوا سٹون سے رابطہ کرنے کے لیے آپ کو سیوا سٹون کے آفس تک پہنچنا ہے, اور اس کے لیے آپ کو نمبر ڈائل کرنا ہے. سیوا سٹون کا آفس لاہور میں موجود ہے, آپ کو نمبر ڈائل کرنا ہے 0333550011. اگر آپ چاہتے ہیں مجھ سے ملاقات کرنا, اپنی لائف کے بارے میں کچھ پوچھنا چاہتے ہیں, کچھ ہاتھوں کی لکیروں پر ڈسکس کرنا چاہتے ہیں, اپنے زارڈک اور اس کو استخارے پر کوئی کوشچن الجھن آپ پاس بیٹھ کے اس کا حل ڈھونڈنا چاہتے ہیں, تو آپ کو اپائنٹمنٹ تو لینا ہوگی, اور اپائنٹمنٹ لینے کے لیے آپ کو ڈائل کرنا ہے 0334222312. آپ سیواج سٹون کی فیس بک کو بھی وزٹ کر سکتے ہیں, سیواج سٹون SVAHJSTONE. اور آپ یوٹیوب پر بھی مجھے دیکھ سکتے ہیں, اور یوٹیوب کے لیے آپ کو یوٹیوب پہ جانا ہے ڈاکٹر ڈی آر جلیل اسلم آفیشل. اس پہ آپ جائیں گے تو آپ یوٹیوب پر بھی مجھ کو دیکھ سکتے ہیں. آپ سنتے چلے جائیے سیواج سٹون کا پروگرام, اپنی زندگی کو بدلنے کے لیے, اپنی لائف کو بدلنے کے لیے, اپنی قسمت کو بدلنے کے لیے, اور اپنی تقدیر کو پرواز کی طرف لے جانے کے لیے. اور میں بالکل ایک گھنٹہ آپ کے ساتھ اس پروگرام میں شامل ہوں, اور آپ میرے ساتھ ہماری پریزنٹر ارم شہزادی کو بھی سنتے چلے جا رہے ہیں, اور ارم شہزادی بھی ہمارے ساتھ اس پروگرام میں شامل ہیں. آپ سنتے چلے جائیے, اپنے کوشچن فٹافٹ لکھتے چلے جائیں جو کوشچن کرنے ہیں, اور ایک سیکنڈ میں ایک کوشچن کا جواب آپ بالکل لائیو لیتے چلے جائیں. جن کی کال نہیں مل پائے گی وہ بالکل ہم سے ناراض نہ ہو, اس کا طریقہ کر یہ ہوگا کہ آپ جو